0: اسی کے ساتھ وقت سے اشارہ مل رہا ہے آپ سے اجازت لینے کا, تو دیجیے انومتی.
1: چلیے صبح کا پہلا سنکلپ یہ لیں کہ میں دنیا میں کسی سے نہیں ڈروں گا, کیول بھگوان سے ڈروں. میں کسی کے پرتی برا بھاو نہ رکھوں, میں کسی کے انیائے کے سمکش جھکوں نہیں, میں اسطیہ کو ستیہ سے جیتوں اور اسطیہ کا ویروت کرتے ہوئے میں سبھی کشٹوں کو سہ سکوں. مہاتما گاندھی.
2: من کا دھرم ہے منن کرنا, منن میں ہی اسے آنند ہے, منن میں بادھا پراپت ہونے سے اسے پیڑا ہوتی ہے. رویندر ناتھ ٹھاکر.
1: اپنے گیان پر ضرورت سے زیادہ یقین کرنا مورکھتا ہے. سب سے مضبوط کمزور ہو سکتا ہے اور سب سے بدھیمان غلطی کر سکتا ہے. اے پی جے عبد الکلام.
2: جیسے سوریہ سب کو ایک سا پرکاش دیتا ہے, برسات سب کے لیے برستی ہے, اسی طرح ودیا ورشٹی سب پر برقرار ہونی چاہیے. مہاتما گاندھی.
1: آکاش کی طرف دیکھیے, ہم اکیلے نہیں ہیں, سارا برہمانڈ ہمارے لیے انکول ہے, اور جو سپنے دیکھتے ہیں محنت کرتے ہیں انہیں پرتیفل دینے کی سازش کرتا ہے. اے پی جے عبد الکلام. نرنتر وکاس جیون کا نیم ہے, اور جو ویکتی خود کو صحیح دکھانے کے لیے ہمیشہ اپنی روڑی وادتا کو برقرار رکھنے کی کوشش کرتا ہے, وہ خود کو غلط استھتی میں پہنچا دیتا ہے. مہاتما گاندھی.
2: مانو کا دانو ہونا اس کی ہار ہے, مانو کا مہا مانو ہونا اس کا چمتکار ہے, اور منشیہ کا مانو ہونا اس کی جیت ہے. ڈاکٹر سروپلی رادھا کرشنن.
1: کوئی تروٹی ترک وترک کرنے سے ستیہ نہیں بن سکتی, اور نہ ہی کوئی ستیہ.
3: آکاشوانی گورکھپور سے پرادیشک سماچار. नमस्कार, समाचार बुलेटिन के साथ मैं वैष्णवी त्रिपाठी. पहले मुख्य समाचार. आपात स्थितियों में उपचार सुनिश्चित करने को स्थापित होगा प्रदेश व्यापी एकीकृत ट्रॉमा एवं इमरजेंसी नेटवर्क. उच्च स्तरीय बैठक में मुख्यमंत्री योगी आदित्यनाथ ने दिए निर्देश. मुख्यमंत्री ने लखनऊ में डॉक्टर राम मनोहर लोहिया अकादमी के नवीन परिसर का किया लोकार्पण, कहा जनहितकारी नीतियों को जमीनी स्तर पर लागू करना प्रशासन का काम. अयोध्या के श्रीराम जन्मभूमि मंदिर चढ़ावा मामले में राष्ट्रीय स्वयंसेवक संघ के सरकार्यवाहक दत्तात्रेय होसवाले ने कहा दोषियों को मिलना चाहिए कठोर दंड. और प्रत्येक विधानसभा क्षेत्र में आदर्श पशु चिकित्सालय की स्थापना करेगी सरकार, सघन उपचार के लिए पशुओं को भर्ती करने की भी होगी सुविधा. अब समाचार विस्तार से. मुख्यमंत्री योगी आदित्यनाथ ने कल लखनऊ में स्वास्थ्य एवं चिकित्सा शिक्षा विभाग और विभिन्न विशेषज्ञों के साथ उच्च स्तरीय बैठक कर उत्तर प्रदेश राज्य कैंसर टास्क फोर्स तथा उत्तर प्रदेश ट्रॉमा एवं इमरजेंसी नेटवर्क UPTEN द्वारा प्रस्तुत कार्य योजनाओं की समीक्षा की. इस अवसर पर उन्होंने प्रदेश में प्रत्येक जिले तक कैंसर उपचार सुविधाएं विकसित करने तथा सड़क दुर्घटनाओं व अन्य आपात स्थितियों में गोल्डन आवर के भीतर उपचार सुनिश्चित करने के लिए प्रदेशव्यापी एकीकृत ट्रॉमा एवं इमरजेंसी नेटवर्क स्थापित करने के निर्देश दिए. एक रिपोर्ट.
4: उच्च स्तरीय बैठक में मुख्यमंत्री ने कहा कि प्रत्येक जिले में चरणबद्ध रूप से कैंसर उपचार सुविधाओं का विकास किया जाए तथा प्रत्येक मंडल में आधुनिक कैंसर केंद्र स्थापित किए जाएं. मरीजों की स्क्रीनिंग से लेकर उपचार और फॉलोअप तक की पूरी व्यवस्था डिजिटल प्लेटफॉर्म से जोड़ी जाए. बैठक में बताया गया कि ट्रॉमा एवं इमरजेंसी नेटवर्क के अंतर्गत एकीकृत चिकित्सा इकाइयों का विकास किया जाएगा. इसके माध्यम से प्रदेश की लगभग 95% आबादी को 60 मिनट के भीतर विशेषज्ञ आपात चिकित्सा उपलब्ध कराने का लक्ष्य रखा गया है. समाचार कक्ष से रितेश.
3: मुख्यमंत्री योगी आदित्यनाथ ने कल लखनऊ में 464 करोड़ रुपए से अधिक की लागत से निर्मित डॉक्टर राम मनोहर लोहिया उत्तर प्रदेश प्रशासन और प्रबंधन अकादमी के नवीन परिसर का लोकार्पण किया. कार्यक्रम को संबोधित करते हुए उन्होंने कहा कि प्रशासन में नवाचार और उत्कृष्टता का भाव होना चाहिए. मुख्यमंत्री ने कहा कि प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में बड़े पैमाने पर जनहितकारी नीतियां बनाई गई हैं, उन्हें जमीनी स्तर पर लागू करना प्रशासन का काम है. उन्होंने कहा कि प्रत्येक अधिकारी और कर्मचारी राष्ट्रहित की भावना से काम करेगा तो विकसित उत्तर प्रदेश विकसित भारत की आधारशिला जरूर बनेगा.
5: संवेदनशील प्रशासन को प्रोत्साहित करना होगा। विकसित उत्तर प्रदेश विकसित भारत की आधारशिला बने, ये जज्बा हम सबके लिए